0: کو اور کمزور کرنا ہے۔ امریکی کیندری کمان نے سوشل میڈیا پوسٹ میں کہا کہ یہ حملے راشٹرپتی کے نردیش پر ایرانی سینا کے جہازوں پر حملے کے جواب میں کیے گئے ہیں۔ کھاڑی کھیتروں میں پہلے سے ہی تناؤ ویاپت تھا اور ان تازہ حملوں نے استھتی کو اور گمبھیر بنا دیا ہے۔ بھارت نے قطر کے پورو امیر شیخ حمد بن خلیفہ ال تھانی کے ندھن پر شردھانجلی ارپت کرتے ہوئے آج ایک دن کا راشٹریہ شوک گھوشت کیا ہے۔ قطر کے پورو امیر شیخ حمد بن خلیفہ ال تھانی کا کل ندھن ہو گیا۔ پردھان منتری نریندر مودی نے پورو امیر شیخ حمد بن خلیفہ ال تھانی کے ندھن پر شوک ویکت کرتے ہوئے کہا کہ وہ ایک دوردرشی نیتا تھے جنہوں نے قطر کو وکاس اور سمردھی کے نئے مقام تک پہنچایا۔ موسم وبھاگ نے اگلے 2 سے 3 دنوں کے دوران دیش کے اتری پوروی حصوں، پشچم بنگال اور بہار کے الگ الگ استھانوں پر تیز بارش اور اگلے 4 سے 5 دنوں کے دوران پوروی اتر پردیش میں الگ الگ استھانوں پر موسلادھار بارش کا پوروانمان ویکت کیا ہے۔ اٹلی کے یانک سینر نے ومبلڈن ٹینس ٹورنامنٹ میں پرش سنگلز کا خطاب جیت لیا ہے۔ شیرش وریتا پراپت سینر نے فائنل میں دوسری وریتا پراپت جرمنی کے الیگزینڈر زویریو کو ہرایا۔ یہ سینر کا لگاتار دوسرا ومبلڈن پرش سنگلز اور 5واں گرینڈ سلیم خطاب ہے۔ آکاشوانی کا سماچار سیوا پربھاگ آج رات 9:30 بجے پبلک سپیک کارکرم میں راشٹریہ جل مشن کی اپر سچیو اور مشن ندیشک ارچنا ورما کے ساتھ جل سرکشا اور بھوجل پنربھرن کے لیے ورشا جل سنچین وشے پر ایک پریچرچا پرسارت کرے گا۔ اور اب آج کے سماچار پتروں کی سرخیوں کے ساتھ ہیں منوج۔
1: دھنیواد وشال۔ اسٹریٹ آف ہرمز سے جہازوں کی آواجاہی کو لے کر امریکہ اور ایران کے بیچ پھر سینے ٹکراؤ آج کے سبھی اخباروں کے مکھ پرشٹھ پر ہے۔ ہندوستان کی سرخی ہے جنگ پھر شروع، ہرمز بند۔ امریکہ نے ایران کے 140 ٹھکانوں پر حملے کیے۔ ایران نے بحرین، قطر، کویت، عمان، جارڈن اور یو اے ای کو بنایا نشانہ۔ وہیں نو بھارت ٹائمز نے لکھا ہے عمان کے پاس ویاپاری جہاز پر حملہ، 10 بھارتیہ بچائے گئے، ایک لاپتہ۔ विदेश मंत्रालय ने कहा क्षेत्र में जहाजों को निशाना बनाना तुरंत बंद होना चाहिए। प्रधानमंत्री, मुख्यमंत्री 30 दिन जेल में रहे तो होना चाहिए निलंबन। जनसत्ता सहित कई अखबारों में है। 130वें संविधान संशोधन विधेयक पर संयुक्त संसदीय समिति ने की सिफारिश। मानसून सत्र में पेश हो सकती है समिति की रिपोर्ट। नए वोटर के लिए माता पिता का SIR ब्यौरा अनिवार्य। दैनिक जागरण के अनुसार मतदाता सूची में पहली बार नाम जुड़वाने वाले नए मतदाताओं के लिए चुनाव आयोग ने लागू किया नया प्रावधान। प्रधानमंत्री मोदी की हालिया न्यूजीलैंड यात्रा पर अमर उजाला ने संपादकीय में लिखा है वैश्विक भू राजनीतिक संकटों के दौर में दोनों देशों के संबंधों को रणनीतिक साझेदारी के स्तर पर ले जाने का निर्णय केवल द्विपक्षीय रिश्तों का विस्तार नहीं है बल्कि ये तेजी से बदल रहे हिंद प्रशांत क्षेत्र में नई भू राजनीतिक और आर्थिक वास्तविकताओं की स्वाभाविक प्रतिक्रिया भी है। आने वाला दशक दोनों देशों के संबंधों को हिंद प्रशांत के सबसे सशक्त और भरोसेमंद साझेदारियों में बदल सकता है। उत्तराखंड के गांवों से बढ़ते पलायन पर राजस्थान पत्रिका ने लिखा है देव भूमि से रूठे देव, पर्यटकों को बुला रहे पहाड़ पर अपने लोगों से टूट रहा नाता, राज्य के 15% गांव अब निर्जन, पलायन करने में युवा आगे।
0: धन्यवाद मनोज। और अब अंत में मुख्य समाचार एक बार फिर। पश्चिम बंगाल विधानसभा द्वारा पारित 2 नए अपराध रोधी कानून आज से राज्य में लागू। इसरो ने गगनयान क्रू मॉड्यूल सिस्टम के 3 प्रमुख परीक्षण सफलतापूर्वक पूरे किए। 56वें अंतर्राष्ट्रीय भौतिकी ओलंपियाड में 5 भारतीय विद्यार्थियों ने स्वर्ण पदक जीते। विश्व रैंकिंग में भारत अन्य देशों के साथ संयुक्त रूप से पहले स्थान पर। मौसम विभाग ने अगले 2-3 दिनों में देश के उत्तर पूर्वी क्षेत्र, पश्चिम बंगाल और बिहार में मूसलाधार बारिश का अनुमान व्यक्त किया। अमरीका ने ईरान पर फिर से हमले शुरू किए। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
2: आकाशवाणी प्रेजेंट्स मॉर्निंग न्यूज। गुड मॉर्निंग, आई एम अनुजा कुमार। द हेडलाइंस। 2 न्यू एंटी क्राइम लॉज पास्ड बाय वेस्ट बंगाल असेंबली कम इनटू फोर्स इन द स्टेट टुडे। ISRO successfully carries out 3 major tests of Gaganyaan crew module systems. 5 Indian students win gold medals at 56th International.